0: कि हम मिलकर ग्लोबल गवर्नेंस रिफॉर्म के 10 प्रपोजल्स तैयार करें।
1: श्री मोदी ने कहा कि ब्रिक्स देशों को अगले 20 वर्षों के लिए नए और महत्वाकांक्षी एजेंडे पर काम करना होगा। इसकी शुरुआत हमें अपनी कार्यप्रणाली में सुधार से करनी होगी।
0: अब समय है कि हम ब्रिक्स में हमारी एकता और सहमति को वैश्विक मंच पर ठोस परिणामों में बदले। अगले 20 वर्षों के लिए हमें एक नए और एम्बिशियस एजेंडा पर काम करना होगा। इसकी शुरुआत हमें अपने खुद के वर्किंग सिस्टम से करनी होगी। ब्रिक्स की अध्यक्षता हर वर्ष बदलती है, किंतु इसकी वजह से हमारा इंस्टीट्यूशनल मोमेंटम नहीं रुकना चाहिए।
1: प्रधानमंत्री ने समुद्री अधिकारियों और संबंधित देशों के राजनयिक मिशनों को जोड़ने के लिए आपात स्थिति में नाविक सहायता नेटवर्क स्थापित करने का प्रस्ताव रखा।
0: क्या हम सी फेरर इमरजेंसी सपोर्ट नेटवर्क बना सकते हैं? इसके माध्यम से संबंधित देशों की मैरिटाइम अथॉरिटी और मिशंस को जोड़ा जाएगा। इससे डिस्ट्रेस अलर्ट्स, मेडिकल असिस्टेंस, परिवारों को सूचना तथा इवैक्यूएशन में सहयोग दिया जा सकता है।
1: श्री मोदी ने कहा कि ब्रिक्स देशों के बीच की एकता और सहमति को वैश्विक मंच पर ठोस परिणामों में बदलने का समय आ गया है। प्रधानमंत्री ने कहा कि ब्रिक्स किसी देश के विरुद्ध नहीं है, बल्कि सभी को साथ लेकर आगे बढ़ रहा है। प्रधानमंत्री ने कहा कि भारत की ब्रिक्स अध्यक्षता जन केंद्रित और मानवता को प्राथमिकता देने के दृष्टिकोण पर आधारित है तथा लचीलापन, नवाचार, सहयोग और स्थिरता के लिए निर्माण भारत की प्रमुख प्राथमिकताएं रही हैं।
0: भारत की ब्रिक्स अध्यक्षता पीपल सेंट्रिक और ह्यूमैनिटी फर्स्ट अप्रोच पर आधारित है। रिजिलियंस, इनोवेशन, कोऑपरेशन और सस्टेनेबिलिटी हमारी प्राथमिकताएं रही हैं। इन प्राथमिकताओं के साथ हमने ब्रिक्स सहयोग को सामान्य जन से जोड़ने का विशेष बल दिया है।
1: संयुक्त राष्ट्र सुरक्षा परिषद में सुधार की आवश्यकताओं पर बल देते हुए प्रधानमंत्री ने कहा कि अब इसे और नहीं टाला जा सकता है। प्रधानमंत्री ने बताया कि वैश्विक आर्थिक विकास को गति देने वाले देशों को वैश्विक आर्थिक शासन में भी उचित भूमिका निभानी चाहिए।
0: रिप्रेजेंटेशन के संबंध में मैं कहना चाहूंगा, यूएन सिक्योरिटी काउंसिल में रिफॉर्म अब और टाला नहीं जा सकता। पर टैक्स बेस्ड नेगोशिएशंस को निश्चित समय सीमा और स्पष्ट परिणाम से जोड़ना होगा। उसी तरह फाइनेंशियल इंस्टीट्यूशंस में वोटिंग पावर, लीडरशिप पोजीशंस और पॉलिसी प्रायोरिटीज आज की इकोनॉमिक रियलिटीज के अनुसार होनी चाहिए।
1: विदेश मंत्रालय ने कहा है कि ब्रिक्स शिखर सम्मेलन में नई दिल्ली घोषणा पत्र पर सहमति भारत की विभिन्न स्तरों पर वर्षों से चले सहयोग के परिणाम स्वरूप संभव हुई है। नई दिल्ली के भारत मंडपम में आज विदेश मंत्रालय के सचिव सुधाकर दलेला ने कहा कि नई दिल्ली घोषणा पत्र को अपनाना भारत की अध्यक्षता के प्रमुख परिणामों में से एक था। उन्होंने कहा कि आज के सत्र में ब्रिक्स नेताओं ने अपने अपने राष्ट्रीय दृष्टिकोण से बात की, लेकिन बहुपक्षवाद को मजबूत करने और वैश्विक शासन संस्थानों को अधिक प्रतिनिधि, समावेशी, प्रभावी और आज की वास्तविकताओं के प्रति उत्तरदायी बनाने की आवश्यकता पर व्यापक सहमति थी।
2: मैं ये कहना चाहूंगा कि यदि आप नई दिल्ली घोषणा पत्र को देखें तो ब्रिक्स देशों ने आतंकवाद के सभी रूपों और अभिव्यक्तियों की स्पष्ट रूप से निंदा की है। ब्रिक्स नेताओं ने पिछले साल जम्मू कश्मीर में हुए आतंकवादी हमले की भी कड़े शब्दों में निंदा की है।
3: जम्मू एंड कश्मीर दैट टुक प्लेस लास्ट ईयर।
1: ब्रिक्स देशों ने विश्व के कई हिस्सों में संघर्ष और अंतर्राष्ट्रीय व्यवस्था में बढ़ते ध्रुवीकरण तथा गुटबाजी पर चिंता व्यक्त की है। नई दिल्ली घोषणा पत्र में ब्रिक्स नेताओं ने वैश्विक सैन्य खर्च में लगातार वृद्धि पर भी गंभीर चिंता व्यक्त की। हमारे संवाददाता ने बताया है कि सदस्य देशों ने बहुपक्षीय दृष्टिकोण का आह्वान किया, जो सतत विकास, भूख और गरीबी का उन्मूलन तथा जलवायु परिवर्तन जैसे महत्वपूर्ण वैश्विक मुद्दों पर सभी देशों के दृष्टिकोण का सम्मान करता हो।
4: ब्रिक्स सम्मेलन के पहले दिन जारी घोषणा पत्र में ब्रिक्स नेताओं ने पश्चिम एशिया में बढ़ते तनाव पर चिंता जताई। उन्होंने सभी पक्षों से अधिकतम संयम बरतने और ऐसे कदमों से बचने की अपील की जिनसे स्थिति और खराब हो सकती है। ब्रिक्स नेताओं ने कहा कि आम नागरिकों की सुरक्षा हर हाल में सुनिश्चित की जानी चाहिए। इसके अलावा बातचीत और कूटनीति के जरिए शांति, सुरक्षा और स्थिरता का रास्ता तलाशने की अपील की। ब्रिक्स नेताओं ने संयुक्त राष्ट्र महासभा और संयुक्त राष्ट्र सुरक्षा परिषद के प्रासंगिक प्रस्तावों को लागू करने का भी आह्वान किया। उन्होंने उन्होंने सभी पक्षों से गाजा पट्टी में युद्ध विराम और मानवीय सहायता की पूर्ण तथा निर्बाध पहुंच सुनिश्चित करने की अपील की। ब्रिक्स नेताओं ने दोहराया कि इजराइल फिलिस्तीन संघर्ष का समाधान केवल बातचीत से ही संभव है। आतंकवाद पर ब्रिक्स देशों ने कड़ा रुख अपनाते हुए कहा कि आतंकवाद का कोई भी रूप पूरी तरह अनुचित है। ब्रिक्स देशों ने पिछले साल 22 अप्रैल को जम्मू कश्मीर में हुए आतंकवादी हमले की कड़ी शब्दों में निंदा की और आतंकवाद के खिलाफ लड़ने की अपनी प्रतिबद्धता दोहराई। इस घोषणा पत्र को सर्वसम्मति से अपनाया गया। सुपर्णा सैकिया के साथ दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं।
5: Every great journey begins with people coming together to listen, to learn, to imagine what's possible. This is the BRICS 2026, a moment where leaders, innovators, businesses and communities from the BRICS nations come together to strengthen partnerships. India welcomes the BRICS countries as the grouping marks the 20 years of its establishment in 2026. BRICS Summit 2026 is being hosted in Bharat Mandapam, New Delhi from 12th to 13th September 2026 under India's chairship theme, Building for Resilience, Innovation, Cooperation and Sustainability with a people-centric approach and the spirit of humanity first. Because when we work together, possibilities become progress.
1: समाचार संध्या में आपका फिर स्वागत है। प्रधानमंत्री नरेंद्र मोदी और चीन के राष्ट्रपति शी जिनपिंग ने आज पुष्टि की कि भारत और चीन को अपने संबंधों के लिए रणनीतिक और दीर्घकालिक दृष्टिकोण अपनाना चाहिए और मतभेदों को विवाद नहीं बनने देना चाहिए। नई दिल्ली में ब्रिक्स शिखर सम्मेलन के दौरान द्विपक्षीय बैठक में दोनों नेताओं ने पिछले वर्ष अगस्त में तियानचिन बैठक के बाद भारत चीन द्विपक्षीय संबंधों में निरंतर प्रगति का स्वागत किया। दोनों नेताओं ने क्षेत्रीय और वैश्विक चुनौतियों का सामना करने के लिए सहयोग जारी रखने पर सहमति व्यक्त की। इससे पहले दिन में प्रधानमंत्री मोदी ने शिखर सम्मेलन के दौरान इथियोपिया, मलेशिया और वियतनाम के प्रधानमंत्रियों तथा अबू धाबी के युवराज के साथ द्विपक्षीय बैठकें की। श्री मोदी ने सबसे पहले इथियोपिया के प्रधानमंत्री डॉक्टर आबी अहमद अली के साथ वार्ता की। दोनों नेताओं ने द्विपक्षीय रणनीतिक साझेदारी को और मजबूत करने के उद्देश्य से चर्चा की। इसके बाद श्री मोदी ने मलेशिया के प्रधानमंत्री अनवर इब्राहिम के साथ वार्ता की। दोनों नेताओं ने व्यापार और निवेश, रक्षा और सुरक्षा तथा दोनों देशों के लोगों के संबंधों सहित विभिन्न क्षेत्रों पर सहयोग की प्रगति की समीक्षा की। वियतनाम के प्रधानमंत्री ले मिन हंग के साथ बैठक में श्री मोदी ने भागीदार देश के रूप में ब्रिक्स शिखर सम्मेलन में वियतनाम का स्वागत किया और प्रधानमंत्री ने अबू धाबी के युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयान के साथ भी वार्ता की। दोनों नेताओं ने भारत यूएई व्यापक रणनीतिक साझेदारी के महत्व को दोहराया। विदेश मंत्री सुब्रमण्यम जयशंकर ने आज ब्रिक्स शिखर सम्मेलन से इतर क्यूबा के विदेश मंत्री ब्रूनो रोड्रिगेस पारिल्ला से मुलाकात की। सोशल मीडिया पोस्ट में विदेश मंत्री ने कहा कि दोनों नेताओं के बीच दक्षिण दक्षिण सहयोग पर सार्थक बातचीत हुई। केंद्रीय अन्वेषण ब्यूरो सीबीआई ने आज रेड कॉर्नर नोटिस के अंतर्गत गिरफ्तार अमृतपाल सिंह उर्फ कुरपाल सिंह को मोल्दोवा से भारत प्रत्यर्पित कराने में सफलता हासिल की। वांछित भगोड़े को विदेश मंत्रालय, गृह मंत्रालय और पंजाब पुलिस के समन्वय से वापस लाया गया है। सीबीआई ने बताया कि अमृतपाल पंजाब में दर्ज कई गंभीर आपराधिक मामलों में वांछित था। ये समाचार हमारी वेबसाइट www.newsonair.gov.in पर उपलब्ध हैं और हमारे न्यूज ऑन एआईआर ऐप पर भी उपलब्ध हैं।
6: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना, मोदी जी का संकल्प।
7: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
6: अब तक इस योजना से 9 करोड़ 50 लाख से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित योजना के 3 गारंटीड फायदों की जानकारी के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: ये आकाशवाणी है। मौसम विभाग ने गुजरात में कल मूसलाधार बारिश का रेड अलर्ट जारी किया है। विभाग ने बताया कि मध्य प्रदेश, पश्चिमी मध्य महाराष्ट्र, सौराष्ट्र और कच्छ में भारी बारिश होने का अनुमान है। तटीय आंध्र प्रदेश, राजस्थान, हरियाणा, पंजाब, चंडीगढ़, उत्तराखंड, पश्चिम बंगाल, सिक्किम और पूर्वोत्तर भारत के कुछ हिस्सों में भी कल बारिश हो सकती है। विभाग ने कहा कि बिहार, झारखंड और अंडमान व निकोबार में गरज के साथ बौछारें गिर सकती हैं। दिल्ली में अगले 5 दिनों तक कुछ स्थानों पर बारिश होने की संभावना है। इस बीच केरलम और माहे में कल गर्म और उमस भरा मौसम रहने के आसार हैं। अमरीकी ओपन टेनिस टूर्नामेंट के महिला सिंगल्स का फाइनल आज रात एलिना रायबाकिना और आर्यना सबालिंका के बीच खेला जाएगा। सेमीफाइनल में एलिना ने कोको गॉफ को और आर्यना ने जेसिका पेगुला को हराया था। पुरुष सिंगल्स का फाइनल बेन शेल्टन और अलेक्जेंडर ज्वेरेव के बीच खेला जाएगा। सेमीफाइनल में बेन शेल्टन ने फ्रांसिस टियाफो को और अलेक्जेंडर ज्वेरेव ने करेन खचनोव को पराजित किया था। और अंत में मुख्य समाचार एक बार फिर। ब्रिक्स देशों ने नई दिल्ली घोषणा पत्र को अपनाया, बहुपक्षवाद को मजबूत करने और व्यापक सहयोग के लिए प्रतिबद्धता की पुष्टि की। घोषणा पत्र में सदस्य देशों के बीच गहन आर्थिक और विकासात्मक सहयोग का आह्वान, पश्चिम एशिया सहित सभी विवादों के शांतिपूर्ण समाधान के लिए संवाद और कूटनीतिक प्रयासों का आग्रह। भारत ने कहा, घोषणा पत्र को अपनाया जाना भारत की ब्रिक्स अध्यक्षता के प्रमुख परिणामों में से एक। प्रधानमंत्री नरेंद्र मोदी ने कहा, निर्णयों और परिणामों के बीच अंतर को साझेदारी और सामूहिक कार्रवाई के माध्यम से पाटना होगा। कहा, ब्रिक्स सभी को साथ लेकर आगे बढ़ रहा है। प्रधानमंत्री मोदी और चीन के राष्ट्रपति शी जिनपिंग ने द्विपक्षीय बैठक में रणनीतिक और दीर्घकालिक संबंधों पर बल दिया। प्रधानमंत्री ने ब्रिक्स देशों के नेताओं के साथ द्विपक्षीय बैठकें की और अमरीकी ओपन टेनिस टूर्नामेंट के महिला सिंगल्स फाइनल में आज रात मौजूदा चैंपियन आर्यना सबालिंका का सामना एलिना रायबाकिना से। इसके साथ ही समाचार संध्या का ये अंक समाप्त हुआ। नमस्कार।
8: गुड इवनिंग, दिस इज आकाशवाणी। आई एम वल्सा विलियम्स विद द न्यूज एट 9। द हेडलाइंस। BRICS nations adopt New Delhi Declaration 2026, reaffirming commitment to stronger multilateralism and deeper cooperation. Declaration calls for economic and developmental cooperation among member states, urges dialogue and diplomacy to resolve disputes, particularly in West Asia. New Delhi says adoption of the declaration among defining outcomes of India's BRICS chairship. Prime Minister Narendra Modi says gap between decisions and outcomes must be bridged through partnership and collective action. Emphasizes BRICS moving forward with approach of taking everyone along. Prime Minister Modi and President of China Xi Jinping stress for strategic and long-term perspective of ties in their bilateral meeting, assert differences should not become disputes. Mr. Modi holds a series of bilateral meetings with his counterparts from BRICS countries. CBI secures extradition of red notice fugitive Amritpal Singh from Moldova. And in US Open, defending champion Aryna Sabalenka to take on Elena Rybakina in women's singles title clash tonight. The BRICS nations adopted the New Delhi Declaration on the first day of the summit at Bharat Mandapam in New Delhi today. The declaration calls for commitment to stronger multilateralism and deeper cooperation, stresses on deeper economic and developmental cooperation, and advocates international order for developing countries to have greater influence in decision-making on global issues. The BRICS leaders expressed concern over ongoing conflicts in many parts of the world and the current state of polarization and fragmentation in the international order. The grouping also stressed cooperation on sustainable development. It highlighted the need to tackle hunger and poverty and strengthen the global response to climate change. Prime Minister Narendra Modi said in his closing remarks after adoption of the New Delhi Declaration that it provides a clear direction for the shared resolve of the member countries. He added that it is now their shared responsibility to translate these resolutions into tangible results.
9: आज की चर्चा से स्पष्ट है कि बदलते हुए विश्व का संचालन पुराने संस्थानों से नहीं किया जा सकता। Representation, responsiveness और rule making तीनों में सुधार आवश्यक है। आज अडॉप्ट किया गया न्यू दिल्ली डिक्लेरेशन हमारे साझा संकल्प को स्पष्ट दिशा देता है। अब हमारी जिम्मेदारी है कि इन संकल्पों को ठोस परिणामों में बदले।
8: Here is more from our correspondent.
10: BRICS member countries expressed deep concern over continued escalation of tensions in West Asia and called for exercising maximum restraint as well as avoiding actions that could further aggravate the situation. They urged to ensure protection of civilians and civilian infrastructure in accordance with purposes and principles of the Charter of the United Nations. BRICS members further expressed serious concern over deliberate attacks on civilian infrastructure and peaceful nuclear facilities under full safeguards of the International Atomic Energy Agency. BRICS leaders also called for implementation of the relevant UNGA and UNSC resolutions and urged all parties to ensure the maintenance of ceasefire and full and unhindered humanitarian access in the Gaza Strip. They strongly condemned any acts of terrorism as criminal and unjustifiable, regardless of their motivation. They condemned the terrorist attack in Jammu and Kashmir on 22nd April last year in the strongest terms. BRICS members reaffirmed commitment to combating terrorism in all its forms and manifestations, including the cross-border movement of terrorists, terrorism financing, and safe havens. With BRICS team, Anupam Mishra, Akashwani News, Delhi.
8: The 18th BRICS summit kicked off this afternoon with Prime Minister Narendra Modi welcoming leaders of member countries at Bharat Mandapam. In his opening remarks, Prime Minister Modi proposed a BRICS continuity and implementation mechanism to ensure that the grouping's institutional momentum is maintained despite the changing chairship every year. He emphasized that the gap between decisions and their outcomes must be bridged through partnership and collective action.
9: Global South आज वैश्विक संकटों की फ्रंट रो में है लेकिन डिसीजन मेकिंग की बैक रो में है हमें इस पिरामिड ऑफ प्रिविलेज को प्लेटफॉर्म ऑफ पार्टनरशिप में बदलना है जहां हर देश की आवाज हो हर सदस्य का स्टेक हो हर प्रयास के केंद्र में मानवता का विकास हो इस उद्देश्य से मैं प्रस्ताव रखता हूं कि हम मिलकर ग्लोबल गवर्नेंस रिफॉर्म के 10 प्रपोजल्स तैयार करें.
8: The Prime Minister said BRICS countries will have to work on a new and ambitious agenda for the next 20 years.
9: अब समय है कि हम BRICS में हमारी एकता और सहमति को वैश्विक मंच पर ठोस परिणामों में बदले अगले 20 वर्षों के लिए हमें एक नए और एम्बिशियस एजेंडा पर काम करना होगा इसकी शुरुआत हमें अपने खुद के वर्किंग सिस्टम से करनी होगी BRICS की अध्यक्षता हर वर्ष बदलती है किंतु इसकी वजह से हमारा इंस्टीट्यूशनल मोमेंटम नहीं रुकना चाहिए.
8: The Prime Minister also proposed to establish a seafarers emergency support network to connect the maritime authorities and diplomatic missions of relevant countries to facilitate assistance during difficult times.
9: क्या हम सीफेरर इमरजेंसी सपोर्ट नेटवर्क बना सकते हैं इसके माध्यम से संबंधित देशों की मैरिटाइम अथॉरिटीज और मिशंस को जोड़ा जाएगा इससे डिस्ट्रेस अलर्ट्स मेडिकल असिस्टेंस परिवारों को सूचना तथा इवैक्यूएशन में सहयोग दिया जा सकता है.
8: Prime Minister Modi said the time has come to translate the unity and consensus among BRICS countries into concrete outcomes on the global stage. He said resilience, innovation, cooperation and sustainability have been India's foremost priorities as the chair.
9: भारत की BRICS अध्यक्षता people centric और humanity first approach पर आधारित है. Resilience, innovation, cooperation और sustainability हमारी प्राथमिकताएं रही हैं. इन प्राथमिकताओं के साथ हमने BRICS सहयोग को सामान्य जन से जोड़ने का विशेष बल दिया है.
8: After the conclusion of the session on the first day, Prime Minister Modi and the BRICS leaders planted saplings at the venue outside the lawns of Bharat Mandapam and posed for a family photo. They also visited the India Innovates exhibition. The External Affairs Ministry today said the consensus on the New Delhi Declaration at the BRICS summit was reached due to the year-long engagement at various levels during India's BRICS chairship. Addressing the media this evening at Bharat Mandapam in New Delhi, Secretary ER Sudhakar Dalela said adoption of the New Delhi Declaration was among the defining outcomes of India's chairship. Mr. Dalela said there are more than 50 outcomes from India's chairship of BRICS, He said BRICS nations worked together to deliver practical development-oriented outcomes. This is Akashvani giving you the news.
11: Stay updated, stay ahead. Follow us on X at AIR News Alerts and on Instagram at AIR News Alerts.
8: Welcome back. You're with us on the news at 9. Prime Minister Narendra Modi and President of China Xi Jinping today reaffirmed that India and China should take a strategic and long-term perspective of their ties, and differences should not become disputes. During their bilateral meeting on the sidelines of the BRICS summit, the two leaders welcomed the steady progress in India-China bilateral relations since their last meeting in Tianjin in August last year. Prime Minister Modi highlighted that both sides must be guided by three mutuals: mutual respect, mutual sensitivity, and mutual interest. The two leaders expressed commitment to a fair, reasonable, and mutually acceptable resolution of the boundary question, proceeding from the political perspective of their overall bilateral relations and the long-term interests of the two peoples. The External Affairs Ministry said in a statement that the two leaders took note of the progress in people-to-people ties and underscored the need to further promote cultural exchanges, business linkages, and greater mobility between the two countries. On economic and trade relations, they underlined the need to address each other's concerns, including structural trade imbalance and supply chain issues, and facilitation of meaningful and predictable market access. The two leaders agreed that both sides must continue to expand common ground on regional and global issues and in addressing challenges. Earlier in the day, Prime Minister Modi held a series of bilateral meetings with leaders of BRICS countries.
12: Prime Minister Modi met his Ethiopian counterpart, Dr. Abiy Ahmed Ali, Malaysian counterpart, Anwar Ibrahim, and Vietnamese counterpart, Le Minh Hung. The leaders reviewed cooperation in trade, defense and security, people-to-people ties, and also covered regional and global issues. Mr. Modi also held talks with Abu Dhabi Crown Prince Sheikh Khalid bin Mohammed bin Zayed Al Nahyan. Both sides reiterated the importance of the India-UAE Comprehensive Strategic Partnership and agreed and also welcomed the UAE's international holding company's planned $11.5 billion investment in an integrated greenfield aluminium project in Odisha. Amrit Bhushan, News Desk.
8: Prime Minister Modi is now hosting a gala dinner for the BRICS leaders. You're listening to the news at 9 on Akashvani.
11: Stay connected with AIR News. Follow us on X at AIR News Alerts and visit newsonair.gov.in for the latest updates.
8: In other news, the Central Bureau of Investigation, CBI, today successfully secured the extradition of Red Notice subject Amritpal Singh, alias Gurpal Singh, from Moldova to India. The wanted fugitive was extradited by the CBI in coordination with the Ministry of External Affairs, the Ministry of Home Affairs and Punjab Police. A team of four members of Punjab Police was sent to Moldova to bring back the fugitive. The investigation agency said he was wanted in multiple serious criminal cases registered in Punjab. In hockey, India stormed into the final of the Women Junior Asia Cup 2026, defeating South Korea 5-1 in Mochi, China today. India will face hosts China in the final clash of the tournament. For India, Supriya scored a hat-trick, while Madhusudan and Sukhvir Kaur also found the net, while Yuri Jeong scored South Korea's only goal of the match. In US Open tennis, defending champion Aryna Sabalenka will take on Elena Rybakina in the women's singles final tonight, while Alexander Zverev will face Ben Shelton in the US Open men's singles final tomorrow. Top seed Zverev of Germany defeated Karen Khachanov of Russia in the first semifinal, while 8th seed Shelton beat 11th seed American Francis Tiafoe in the other. In the women's semifinals, top seed Sabalenka defeated 3rd seed Jessica Pegula, while 2nd seed Rybakina beat 4th seed Coco Gauff. In women's doubles, Katerina Siniakova and Taylor Townsend won the title, defeating Americans Robin Montgomery and Ashlyn Kruger in the final. In cricket, India will begin their three-match T20I series against Afghanistan at Arun Jaitley Stadium in Delhi tomorrow. All three matches are scheduled at the same venue. The Indian Meteorological Department has issued a red colour warning for heavy to very heavy rainfall with extremely heavy rainfall over Gujarat region tomorrow. The Weather Department said Madhya Pradesh, West Madhya Pradesh, Saurashtra and Kutch are expected to face heavy to very heavy rainfall. Now before we end the bulletin, the headlines once again. BRICS nations adopt New Delhi Declaration 2026, reaffirming commitment to stronger multilateralism and deeper cooperation. Declaration calls for economic and developmental cooperation among member states, urges dialogue and diplomacy to resolve disputes, particularly in West Asia. New Delhi says adoption of the declaration among defining outcomes of India's BRICS chairship. Prime Minister Narendra Modi says gap between decisions and outcomes must be bridged through partnership and collective action, emphasizes BRICS moving forward with approach of taking everyone along. Prime Minister Modi and President of China Xi Jinping stress for strategic and long-term perspective of ties in their bilateral meeting, assert differences should not become disputes. Mr. Modi holds series of bilateral meetings with his counterparts from BRICS countries. CBI secures extradition of red notice fugitive Amritpal Singh from Moldova, and in US Open defending champion Arina Sabalenka to take on Elena Rybakina in women's singles title clash tonight. That is all in the news at 9. Good night.
13: Aadab, ye Akashvani hai, khabron ke saath main Abdul Wahid. برکس ملکوں نے زیادہ مضبوط کثیر رخی نظام اور اشتراک بڑھانے کے اپنے عہد کا اعادہ کرتے ہوئے نئی دلی اعلامیہ 2026 منظور کیا ہے۔ اس میں ممبر ملکوں کے مابین اور زیادہ اقتصادی اور ترقیاتی اشتراک کے لیے کہا گیا ہے۔ تنازعات خاص طور پر مغربی ایشیا کے تنازع کے پرامن حل کے لیے مذاکرات اور سفارتکاری پر زور دیا گیا ہے۔ بھارت نے کہا ہے کہ نئی دلی اعلامیہ کا منظور ہونا بھارت کی برکس صدارت کے اہم نتائج میں سے ایک ہے۔ وزیراعظم نریندر مودی نے کہا ہے کہ فیصلوں اور نتیجوں کے درمیان فرق کو ساجھداری اور اجتماعی اقدامات کے ذریعے دور کیا جانا چاہیے۔ وزیراعظم نے اس بات کو اجاگر کیا کہ برکس ہر ایک کو ساتھ لے کر چلنے کی حکمت عملی کے ساتھ آگے بڑھ رہا ہے۔ وزیراعظم نریندر مودی اور چین کے صدر شی جن پنگ نے اپنی دو طرفہ بات چیت میں تعلقات کے کلیدی اور طویل مدتی نقطہ نظر پر زور دیا۔ جناب مودی نے برکس ملکوں کے وزرائے کے ساتھ دو طرفہ بات چیت کی۔ سی بی آئی ریڈ کارنر نوٹس کے تحت مفرور ملزم امرت پال سنگھ کو مولڈووا سے بھارت لے آئی ہے اور یو ایس اوپن ٹینس میں آج رات خواتین سنگلز کے فائنل میں پچھلی بار کی چیمپئن اریانا سبلینکا اور ایلینا رویکینا آمنے سامنے ہوں گی۔ اب خبریں تفصیل سے۔ برکس ملکوں نے زیادہ مضبوط کثیر رخی نظام اور اشتراک بڑھانے کے اپنے عہد کا اعادہ کرتے ہوئے نئی دلی اعلامیہ 2026 منظور کیا ہے۔ اس میں ممبر ملکوں کے مابین اور زیادہ اقتصادی اور ترقیاتی اشتراک کے لیے کہا گیا ہے۔ اس میں تنازعات خاص طور پر مغربی ایشیا کے تنازع کے پرامن حل کے لیے مذاکرات اور سفارتکاری پر زور دیا گیا ہے۔ برکس ملکوں نے دنیا کے کئی حصوں میں جاری مہازارائی اور لڑائی، نیز بین الاقوامی نظام میں بکھراؤ اور اختلافات کی موجودہ صورتحال پر تشویش کا اظہار کیا ہے۔ برکس سربراہ میٹنگ 2026 کے پہلے دن منظور کیے گئے نئی دلی اعلامیے میں رہنماؤں نے ایک ایسا کثیر رخی رویہ اختیار کیے جانے کی حمایت کی جس میں اہم عالمی امور پر مختلف ملکوں کے الگ الگ نقطۂ نظر اور موقف کا احترام کیا جائے۔ ان میں پائیدار ترقی، بھکمری اور غربت کا خاتمہ اور آب و ہوا کی تبدیلی کے تعلق سے عالمی سطح پر اقدامات کے معاملے شامل ہیں۔ وزیراعظم نریندر مودی نے کہا کہ آج کے تبادلہ خیال سے یہ بات نمایاں ہو گئی ہے کہ فرسودہ ادارے بدلتی ہوئی دنیا کا نظام نہیں چلا سکتے، اور ساتھ ہی انہوں نے اس بات کو اجاگر کیا کہ نمائندگی، اقدامات کرنے اور ضابطے مرتب کرنے میں اصلاحات لازمی ہیں۔ جناب مودی نے کہا کہ رہنماؤں نے اس بات پر زور دیا ہے کہ مستقبل کی ٹیکنالوجیاں تیار کرنے اور ان سے وابستہ ضابطیں مرتب کرنے میں گلوبل ساؤتھ کی مساویانہ شمولیت ہونی چاہیے۔ وزیراعظم نریندر مودی نے کہا کہ آج جو نئی دلی اعلامیہ منظور کیا گیا ہے اس میں ممبر ملکوں کے مشترکہ عزم کے لیے واضح سمت طے کی گئی ہے۔ جناب مودی نے کہا کہ ان وعدوں اور عہد کو حقیقی نتیجوں میں بدلنا اب ملکوں کی مشترکہ ذمہ داری ہے۔
9: آج کی چرچا سے سپشٹ ہے کہ بدلتے ہوئے وشو کا سنچالن پرانے سنستھانوں سے نہیں کیا جا سکتا۔ ریپریزنٹیشن، ریسپونسونیس اور رول میکنگ، تینوں میں سدھار آوشک ہے۔ آج ایڈپٹ کیا گیا نیو دلی ڈیکلریشن ہمارے ساجہ سنکلپ کو سپشٹ دشا دیتا ہے۔ اب ہماری ذمہ داری ہے ان سنکلپوں کو ٹھوس پریناموں میں بدلے۔
13: برکس رہنماؤں نے جموں و کشمیر میں پچھلے سال 22 اپریل کے دہشت گردانہ حملے کی سخت الفاظ میں مذمت کی اور ہر طرح کی دہشت گردی سے نمٹنے کے عہد کو دہرایا۔ اس سے پہلے آج سپہر نئی دلی کے بھارت منڈپم میں برکس سربراہ میٹنگ 2026 کا آغاز ہوا۔ وزیراعظم نریندر مودی نے اس موقع پر اپنے خطاب میں تسلسل اور عمل درآمد سے متعلق برکس طریقہ کار تجویز کیا تاکہ اس بات کو یقینی بنایا جا سکے کہ ہر سال برکس کی صدارت کسی دوسرے ملک کے ہاتھ میں آنے کے باوجود گروپ کی ادارہ جاتی رفتار برقرار رہے۔ وزیراعظم نے کہا کہ اس طریقہ کار کی بدولت ٹرائیوکا کے ذریعے سبھی اقدامات پر آگے کی کارروائی اور نتیجوں کو برقرار رکھنے میں مدد ملے گی۔ وزیراعظم نے کہا کہ برکس ملکوں کو اگلے 20 سال کے لیے ایک نئے اور بڑے ایجنڈے پر کام کرنا ہوگا۔ جناب مودی نے ملاحوں کے لیے ایمرجنسی امدادی نیٹورک قائم کرنے کی تجویز بھی پیش کی تاکہ مشکل کی گھڑی میں امداد میں سہولت کی خاطر بحری حکام اور متعلقہ ملکوں کے سفارتی مشنوں کو باہم منسلک کیا جا سکے۔
9: کیا ہم سی فیرر ایمرجنسی سپورٹ نیٹورک بنا سکتے ہیں؟ اس کے مادھیم سے سمبندھت دیشوں کی میریٹائم اتھارٹی اور مشنز کو جوڑا جائے گا۔ اس سے ڈسٹریس الرٹ، میڈیکل اسسٹنس، پریواروں کو سوچنا تتھا ایویکویشن میں سہیوگ دیا جا سکتا ہے۔
13: وزیراعظم مودی نے کہا کہ اب وقت آ گیا ہے کہ برکس ملکوں کے مابین اتحاد اور اتفاق رائے کو عالمی منظرنامے پر ٹھوس نتیجوں کی شکل دی جائے۔ جناب مودی نے کہا کہ بھارت کی صدارت میں مضبوطی، اختراع، تعاون اور پائیدار ترقی بھارت کی اولین ترجیحات رہی ہیں۔ ان ترجیحات سے رہنمائی حاصل کرتے ہوئے بھارت نے برکس اشتراک کو سیدھے عام آدمی کے ساتھ جوڑنے پر خاص زور دیا ہے۔ وزیراعظم نے کہا کہ عالمی سطح پر بحران کے معاملے میں تو گلوبل ساؤتھ پیش پیش ہے لیکن فیصلہ سازی کے اعتبار سے سب سے پیچھے ہے۔ اقوام متحدہ سلامتی کونسل میں اصلاحات کے معاملے پر وزیراعظم نے زور دے کر کہا کہ اب اسے اور مؤخر نہیں کیا جا سکتا۔
9: یو این سیکورٹی کونسل میں ریفارم اب اور ٹالا نہیں جا سکتا۔ ٹیکس بیس نیگوشیشنز کو نشچت سمے سیما اور سپشٹ پرینام سے جوڑنا ہوگا۔ اسی طرح فائنانشل انسٹیٹیوشنز میں ووٹنگ پاور، لیڈرشپ پوزیشن اور پالیسی پرائیورٹی آج کی اکنامک ریئلٹیز کے انوسار ہونی چاہیے۔
13: وزیراعظم نریندر مودی اور چین کے صدر شی جن پنگ نے یہ بات دہرائی ہے کہ بھارت اور چین کو اپنے تعلقات کے سلسلے میں ایک کلیدی اور طویل مدتی نقطہ نظر اپنانا چاہیے اور اختلافات کو تنازع کی شکل اختیار نہیں کرنی چاہیے۔ آج نئی دلی میں برکس سربراہ میٹنگ کے موقع پر اپنی دو طرفہ بات چیت کے دوران دونوں رہنماؤں نے پچھلے سال اگست میں تیان جین کی اپنی گزشتہ ملاقات کے بعد سے بھارت چین باہمی تعلقات میں لگاتار پیش رفت ہونے کا خیر مقدم کیا۔ وزیراعظم نریندر مودی نے اس بات کو اجاگر کیا کہ دونوں فریقوں کو تین باہمی عوامل سے رہنمائی حاصل کرنی چاہیے، ان میں باہمی احترام، باہمی مفاد اور باہمی احساس شامل ہیں۔ جناب مودی نے زور دے کر کہا کہ سرحدی علاقوں میں امن و استحکام باہمی تعلقات کے مسلسل فروغ کے لیے ضروری بنیاد ہے۔ اس سے پہلے دن میں وزیراعظم نریندر مودی نے برکس سربراہ میٹنگ کے موقع پر ایتھوپیا، ملیشیا اور ویتنام کے وزرائے اعظم کے ساتھ ساتھ ابوظہبی کے ولی عہد شہزادے کے ساتھ دو طرفہ بات چیت کی۔ پیش ہے ایک رپورٹ۔
14: برکس رکن ممالک نے مغربی ایشیا میں جاری بڑھتی کشیدگی پر تشویش کا اظہار کیا اور زیادہ سے زیادہ تحمل برتنے کے ساتھ ساتھ ایسی کاروائیوں سے گریز کرنے پر زور دیا جس سے صورتحال میں مزید کشیدگی پیدا ہو. انہوں نے اقوام متحدہ کے چارٹر کے مقاصد اور اصولوں کے مطابق شہریوں اور شہری بنیادی ڈھانچے کے تحفظ کو یقینی بنانے پر زور دیا. ممالک نے بات چیت اور سفارتکاری کے ذریعے کوششوں میں اضافے کی حوصلہ افزائی کی تاکہ خطے میں دیرپا امن، سلامتی اور استحکام کے سلسلے میں طویل مدتی آپسی سمجھ بوجھ پیدا ہو سکے. برکس رکن ممالک نے بین الاقوامی ایٹمی توانائی ایجنسی کے مکمل تحفظات کے تحت شہری بنیادی ڈھانچے اور پرم نیوکلیائی سہولتوں پر جان بوجھ کر کیے گئے حملوں پر بھی گہری تشویش ظاہر کی. انہوں نے گزشتہ برس 22 اپریل کو دہشت گردانہ حملے کی مذمت کی کہ جو جموں کشمیر میں کیا گیا تھا. برکس رکن ممالک نے سرحد پار دہشت گردوں کی نقل و حرکت، دہشت گردی کی مالی اعانت اور اس کے لیے محفوظ پناہ گاہوں سمیت ہر طرح کی دہشت گردی سے نمٹنے کے عزم کا بھی اعادہ کیا. نئی دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
13: وزارت خارجہ نے آج کہا ہے کہ بھارت کی برکس کی صدارت کے دوران مختلف سطحوں پر ایک سال طویل رابطوں کے سبب برکس سربراہ میٹنگ میں نئی دلی اعلانیہ پر اتفاق رائے ہو پایا ہے. آج شام نئی دلی کے بھارت منڈپم میں میڈیا سے بات چیت کرتے ہوئے اقتصادی تعلقات شعبے کے سیکرٹری سدھاکر دلیلا نے کہا کہ نئی دلی اعلامیوں کو اختیار کیا جانا بھارت کی صدارت کے اہم نتائج میں سے ایک ہے. انہوں نے مزید کہا کہ بھارت کی صدر نشینی لوگوں پر مرکوز رہی ہے. جناب دلیلا نے بھارت کی صدارت کے دوران اپنے تعاون کے لیے برکس ممالک کا شکریہ ادا کیا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. کامرس اور صنعت کے وزیر پیوش گوئل نے آج نئی دلی میں ملیشیا کے سرمایہ کاری، تجارت و صنعت کے وزیر داتوک سیری جوہاری عبدالغنی کے ساتھ دو طرفہ میٹنگ کی. سوشل میڈیا کی ایک پوسٹ پر جناب گوئل نے کہا کہ میٹنگ کے دوران طرفین نے بھارت ملیشیا اقتصادی شراکت داری کا جائزہ لیا اور باہمی تجارت و سرمایہ کاری کو فروغ دینے، بازار تک رسائی کو بہتر بنانے اور سپلائی چین رابطوں کو مستحکم کرنے کے طور طریقوں پر تبادلہ خیال کیا. انہوں نے کہا کہ بھارت باہمی طور پر اور بھارت آسیان طریقہ کار کے تحت تجارت و اقتصادی تعلقات کے تمام تر امکانات کی خاطر ملیشیا کے ساتھ قریبی طور پر اشتراک کے لیے مسلسل پرعزم ہے. مرکزی وزیر خزانہ نرملا سیتارمن نے آج بھارت آسیان بنیادی ڈھانچے، سرمایہ کاری، بینک، اے آئی آئی بی شراکت داری کو مزید مستحکم کرنے کے امکانات پر تبادلہ خیال کیا. وزیر خزانہ نے نئی دلی میں اے آئی آئی بی کی صدر زو جی آئی سے ملاقات کی. سوشل میڈیا کی ایک پوسٹ پر وزارت خزانہ نے کہا کہ بھارت میں بنیادی ڈھانچے اور ٹرانسپورٹ کنیکٹیویٹی کی ترجیحات میں مدد فراہم کرنے، مقامی کرنسی میں مالی مدد میں اضافے، نجی شعبے کی شراکت داری کو بڑھانے اور اے آئی آئی بی کی عالمی موجودگی کے سلسلے میں تبادلہ خیال کیا گیا. مرکزی جانچ بیورو سی بی آئی نے ریڈ کارنر نوٹس پر امرت پال سنگھ عرف گرپال سنگھ کو ملڈووا سے بھارت لانے میں کامیابی حاصل کر لی ہے. وزارت خارجہ، وزارت داخلہ اور پنجاب پولیس کے ساتھ تال میل قائم کر کے سی بی آئی اس مطلوبہ مفرور ملزم کو بھارت لائی ہے. پنجاب پولیس کی چار اہلکاروں کی ایک ٹیم کو مفرور ملزم کو واپس لانے کے لیے ملڈووا بھیجا گیا تھا. تحقیقاتی ایجنسی نے کہا ہے کہ پنجاب میں رجسٹرڈ سنگین نوعیت کے کئی فوجداری کیسوں میں اس کی تلاش تھی. وزیراعظم نریندر مودی نے یہودیوں کے نئے سال روش ہشناہ کے موقع پر اسرائیل کے وزیراعظم بنیامین نتن یاہو، اسرائیل کے عوام اور دنیا بھر میں یہودی برادری کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے امید ظاہر کی ہے کہ یہ نیا سال ہر ایک کے لیے امن، تندرستی اور ترقی لے کر آئے گا. ریزرو بینک آف انڈیا کے گورنر سنجے ملہوترا نے کہا ہے کہ غیر ملکی کرنسی سے متعلق نان ریزیڈنٹ بینک اور دیگر اسکیموں کے ذریعے آنے والی رقومات میں کافی اضافہ ہوا ہے. ایک پرائیویٹ ٹیلی ویژن چینل کے ساتھ انٹرویو میں آر بی آئی کے گورنر نے کہا کہ بڑی رقومات کی آمد سے بھارت کے میکرو اقتصادی بنیادی عوامل میں اعتماد کی عکاسی ہوتی ہے اور مختصر مدت کے اندر غیر ملکی سرمایہ کو راغب کرنے کی صلاحیت کا اظہار بھی ہوتا ہے. بینکاری نظام میں اضافی نقد رقم کی دستیابی کے بارے میں جناب ملہوترا نے کہا کہ نقد رقم کے بندوبست کے لیے ریزرو بینک کے پاس مناسب طریقہ کار ہیں اور وہ ضرورت کے لحاظ سے ان کا استعمال کرنے کے لیے تیار ہے. قومی جانچ ایجنسی این آئی اے نے آج جموں کشمیر میں 10 مقامات پر تلاشی کی کارروائی انجام دی. ان میں کپواڑہ، کلگام، باندی پورہ، بارہ مولہ اور سپور شامل ہیں. تلاشی کی یہ کارروائی سرحد پار دہشت گردی کی ایک سازش کے سلسلے میں کی گئی ہے. जिसमें दहशतगर्द तंजीम लश्कर तैयबा के पाकिस्तान से काम करने वाले आका और मकामी कारिंदों के मुबैना नेटवर्क के मुलविस होने की बात कही गई है। तलाशी की कार्रवाई के दौरान इस केस से वाबस्ता काबिल एतराज मवाद जब्त किया गया जिसकी जाँच की जा रही है। यूएस ओपन टेनिस में आज रात खवातीन सिंगल्स के फाइनल में दिफाई चैंपियन अरियाना सवलेंका और एलिना रवकीना का मुकाबला होगा। मर्दों के सिंगल्स के फाइनल में कल अलेक्जेंडर ज़वरेव और बेन शेल्टन आमने सामने होंगे। आखिर में खास खबरें एक मरतबा फिर। ब्रिक्स मुल्कों ने